श्रोतांदै तर सुनिबा वन्दना कार्यक्रमर शेष गीत प्रशान्त कुमार मिश्रका रचनाहरू कण्ठशिल्पी मधुस्मिता महापात्र।